ओके जी, तो हमारी जितनी भी उर्दू लिस्टर हैं, हमारी जितनी भी बहनें हैं, तो उससे हमें रिक्वेस्ट है कि आप लोग जितने भी आम ऊंची से प्रोग्राम सुनते हैं बिल्कुल सुन लिया करें। आपको इजाजत है, कोई मना भी नहीं कर सकता, लेकिन इतना कर लिया करे कि कभी कभी अपनी खामोशी को खत्म कर लिया करें। हमारे साथ इस कॉस्मेटिक पाकिस्तान में आया करें। और जिस तरह रहीम शाह कह रही है आके जिसल पर सूर्य दी कलाम दे, अगर आपको भी अपनी जुल्फे पसंद है, अपनी बाल पसंद है, तो इंतजाम उसके लिए कर ले इस कॉस्मेटिक पाकिस्तान की, क्योंकि उसको इस कॉस्मेटिक पाकिस्तान की जो चार किस्म की ऑयल और चार किस्म की शैम्पू है, वो आपके बाल और भी खूबसूरत और भी गने और भी जो है ना लचकदार बनाएगा। लेकिन तब जब आप लोग इंतहाब कर लोगे, इस तरह से तो नहीं होता जो मैं इधर से कर लूं और ठीक हो जाए। नहीं यार, इस तरह नहीं होता। ओके जी, राजीब मुख्य पाकिस्तान प्रोग्राम था नुकल खाइस खेस्तकवाड़ी اخپل چکم دے اخپل ویختول کولا ورکول غواڑی آیا اخپل مخلخ کولا ورکول غواڑی اخپل لاسونو لا کولا ورکول غواڑی جی بالکل ورکول شی لاسمی ورکول شی زګه چې دا پروگرام دے تاسو سره بار تاسو سره کولا دے فارا نوز همیش تاسو ته همیش تاسو ته ما چې تاسو د غیر معیاري پروډکټو استعمال کړی نه خلکو په خوګو خوګو خبرو باندې توګه کړی ایرانا بالکل جی هر سړی درته زما پروډکټو اخلا زما پروډکټ کدا دی واغ دی زه درته دومره وایم چې زما پروډکټو واخلا استعمال کا مطمئن تینے منو خپل پیسې واپس واخلا

चलो यार जो भी होगा अच्छा ही होगा, बस आप तो ट्राई कर लेना। चलो टहले मोबाइल को उठाओ उठाओ उठाओ उठाओ, नहीं है मैसेजेस, कॉल के पैसे भी नहीं है, लोन ले लेना यार, लोन ले लेना यार। मजाक कर रहा हूँ, ना ले ना ले। ओके जी, खामोश लिस्टनर खाम खाद खामोशी सिर्फ और प्रोग्राम जमंग प्रोडक्ट इंतहाब हम के ब्याहों पल खामोशी न माते यार नन माते कैसा नन माते कैसा माते कमाते कमाते कमाते कमाते लगा सुकुम दर्द से नहीं जरा शुजा वाखल पल मोबाइल वाखला रावाखल जी बिल्कुल जी रावाखला टूल रावागिस्तो ले लिया ना अपना मोबाइल अब डायल कर दे शाबाश डायल कर देना क्या डायल करना है 0335 435 1515 0335 435 1515 0335 435 1515 यानी 0235 सलूर 3535 यो 35 मानी तां शुरुआत ले शुई आमुसर प्रोग्राम की बरखा की स्टेले शुई पल खेस्ता खेस्ता आवाज़ जुने रासले शुरी कोले शुई अस्तां सुकान जरा अरवांदी स्तां सुमेसे जुने हमरा अरवांदी बिल्कुल बेजान सले द प्रोग्राम बरखा चूड़ो मा आके जमुंग दासे खुएंदी मौजूदी विची दागुई पमख बांदी जापी विख्तान हुई داغی ویختانو کلر چکم ډیر زیات تور ویو تاسو ته ډیر زیات پریشان حد نه زیات پریشان پریشانی سره مخې نو بالکل جی م پریشان کیږئ زموږ د اسلام کاسمیټک پاکستان د بلیچو انتخاب کوي چونکی زموږ د اسلام کاسمیټک پاکستان کې درې قسم بلیچ شامل نه لگ تاسو وای چې څنګه درې قسم بلیچ شامل نه چی بالکل زموږ د اسلام کاسمیټک پاکستان کې دوه قسم بلیچ کوم دی هغه تاسو د مخ ته پاره دی یو قسم د سټابری والے چکم بلیچ هغه بالکل تاسو د لاس او د خپو د پاره دی انو که تاسو بهترین ریزلټ غواړئ بهترین پروډکټ انتخاب کول غواړئ نو زموږ د اسلام کاسمیټک پاکستان چې چونکی دغه د دوه قسم بلیچو انتخاب کوي ورسره د خپل لاسونو د خپل خپو د پاره د دریم قسم بلیچو انتخاب کوي اگر آپ لوگوں کے چہرے پر بھی بال موجود ہے اس کا رنگ بہت زیادہ کالا ہے وہ بالکل دور سے بھی آپ کے چہرے پر نظر آتے ہیں تو ہماری اسنا کاسمیٹک پاکستان میں دو قسم کے بہترین بلیچ موجود ہے چہرے کے لیے اور ایک قسم کے بہترین بلیچ موجود ہے اسٹرابری سے بنا ہوا بلیچ آپ کے ہاتھ اور پیروں کے لیے جس کو ہم ہینڈ پٹ بلیچ بھی کہتے ہیں اس پروڈکٹ کا بھی آپ لوگ انتخاب کر سکتے ہیں سب سے کم قیمت پہ آپ کو اسنا کاسمیٹک پاکستان کی بلیچ ملتے ہیں اس کا آپ لوگ انتخاب کر لیں اگر یہ بھی آپ کو ریزلٹ نہ دے تو یہ ان کا بھی اپنے 70 روپے واپس لے لیں بالکل جی لے لیں یہ آپ لوگوں کا حق ہے ہم آپ کے حق نہیں کہتے ہماری پروڈکٹ کا انتخاب کرنا آپ لوگوں کی ذمہ داری ہے آپ لوگوں کو ریزلٹ دینا بہترین پروڈکٹ بہترین کوانٹیٹی اینڈ کوالٹی دینا ہمارا ہی حق ہے انشاءاللہ انشاءاللہ انشاءاللہ انشاءاللہ جب لوگ آپ ہماری اسنا کاسمیٹک پاکستان بلیچ کا انتخاب کر لو گے استعمال کر لو گے تب آپ کہو گے کہ حسام اللہ آپ کو لمبی زندگی دے اللہ آپ کو دوجا بنا دے

0: रेडियो अमन नेटवर्क न्यूज एंड इंफॉर्मेशन स्टेशन।
1: एक साफ सुथरा घर, चमकते बर्तन और ताजगी से भरपूर एहसास, हर घर की जरूरत और उस जरूरत का भरोसा है कमांडर। रोजमर्रा की जिद्दी दाव हो या बच्चों के खेल कूद से गंदे हुए कपड़े, कमांडर वॉशिंग पाउडर अपनी ताकतवर सफाई के साथ कपड़ों को बनाए ज्यादा साफ, ज्यादा रोशन और खुशबूदार। किचन में चिकनाई और मैल का मुकाबला अब मजीद आसान, कमांडर डिश वॉश। बर्तनों से चिकनाई को मौसर तरीके से साफ करें और बर्तन को दे शानदार चमक, ताकि आपका किचन हमेशा साफ और खूबसूरत नजर आए। और जब बात हो जाती नगदाश्त की, तो कमांडर ब्यूटी सोप दे ताजगी, नरमी और दिलकश खुशबू का एहसास। हर नहाने के बाद खुद को महसूस करें पहले से ज्यादा तरोताजा और पुरएतमाद। मियार सफाई और एतमाद का नाम कमांडर। कपड़ों की बेहतरीन सफाई के लिए कमांडर वॉशिंग पाउडर। बर्तनों की शानदार चमक के लिए कमांडर डिश वॉश। रोजाना ताजगी और नरमी के लिए कमांडर ब्यूटी सोप। आज ही कमांडर प्रोडक्ट्स को अपनी रोजमर्रा जिंदगी का हिस्सा बनाएं और फर्क खुद महसूस करें। हर घर का एतमाद, हर दिन कमांडर की बेहतरीन सफाई। तो पता याद रखिए, रमजान मार्केट, दुकान नंबर 28, प्रोप्राइटर अजब खान के साथ इस नंबर पर भी रब्ता कर सकते हैं, 0313-91-27-273।
2: आपका अपना रेडियो, रेडियो 88.4 नेटवर्क।
3: बीमारी हक दे अवेला जी सुनत अमल दे, अवेला जी सुनत अमल दे।
4: ओस कचेरे तासु तदासे अमराज भी चितासु वरना डेर परेशान आयो और डेर गर्जिदली कड़ीदली यो, डेर गर्जिदली कड़ीदली यो।
3: नो बिल्कुल मायूसके गई माँ, मायूसके गई माँ। अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े और द हकीम मौलाना नूरुल हुदा सेवना पल इलाज तरला सकवले शे।
4: और दोनों मालूमातों दे पारा पदक नंबर कॉल कवले शे
3: 0319-55-23-404।
5: चाहतों के रंग अमन के संग, अमन रेडियो 88.4 नेटवर्क।
1: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू। आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाए, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
6: ٹانگ دا ہلکو دا پارا دا خوشحال زیر استاسو تا دو معیاری علاج دا پارا چرتا ہم دتلو ضرورت نشتا استاسو پوخپل ہار ٹانگ کی دو ہر قسم بیماری علاج پو آسانہ کی دلائشی مثلا پٹو دردنا، جڑونو دردنا، بواسیر خونی بدی، نواسیر گردے کانے، تریہی کانے، جڑونو دردنا، پٹو دردنا، ددین علاوہ دا زنانا او مردنا ہر قسم پٹو مرضون علاج ہپ آسانہ کی دلائشی۔ نو پتا یاد ستے صحت ہم یو میڈیکل اسپتال نور مارکیٹ پرانا ڈکھانہ گلی تنگ بازار ٹانگ موبائل نمبر 03-3136-32-231 شکریہ
0: You are listening to Radio Aman Network.
7: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
8: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. د ویختانو کلاکړی یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک چمک آیا ستاسو په ویختانو کې خشکی ده ویختان مو غرزيږي ویختان مو ودن کوي یا مو ویختان ماتيږي زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فار دي کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي نو بالکل جی ہم اس زال انتخاب کی زمزم ہیئر شیمپو اینڈ زمزم ہیئر آئل چہائست مو یو فدوشی نو د ملاوی دو پتہ یاد ساتئی فرنٹیئر فرنیچر چارفائی نائلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی رابطہ نمبر 03-343-912-1745
1: ایک صاف ستھرا گھر چمکتے برتن اور تازگی سے بھرپور احساس ہر گھر کی ضرورت اور اس ضرورت کا بھروسہ ہے کمانڈر روزمرہ کی زدی داغ ہو یا بچوں کے کھیل کود سے گندے ہوئے کپڑے کمانڈر واشنگ پاؤڈر اپنی طاقتور صفائی کے ساتھ کپڑوں کو بنائے زیادہ صاف زیادہ روشن اور خوشبودار کچن میں چکنائی اور میل کا مقابلہ اب مزید آسان کمانڈر ڈش واش برتنوں سے چکنائی کو مؤثر طریقے سے صاف کریں اور برتن کو دے شاندار چمک تاکہ آپ کا کچن ہمیشہ صاف اور خوبصورت نظر آئے اور جب بات ہو ذاتی نگہداشت کی تو کمانڈر بیوٹی سوپ دے تازگی نرمی اور دلکش خوشبو کا احساس ہر نہانے کے بعد خود کو محسوس کریں پہلے سے زیادہ تار و تازہ اور پر اعتماد معیار صفائی اور اعتماد کا نام کمانڈر کپڑوں کی بہترین صفائی کے لیے کمانڈر واشنگ پاؤڈر برتنوں کی شاندار چمک کے لیے کمانڈر ڈش واش روزانہ تازگی اور نرمی کے لیے کمانڈر بیوٹی سوپ آج ہی کمانڈر پروڈکٹس کو اپنی روزمرہ زندگی کا حصہ بنائے اور فرق خود محسوس کریں ہر گھر کا اعتماد ہر دن کمانڈر کی بہترین صفائی تو پتہ یاد رکھیے رمضان مارکیٹ دکان نمبر 28 پروپرائیٹر عجب خان کے ساتھ اس نمبر پر بھی رابطہ کر سکتے ہیں 03-313-91-27-273
2: آپ کا اپنا ریڈیو ریڈیو 88.4 نیٹورک
8: بیماری حق دے اویلاجی سنت عمل دے اویلاجی سنت عمل دے
4: اوس کچیرے تاسو تا داسے امراض بھی چی تاسو ورنا ڈیر پریشان ایو او ڈیر گرزی دلی کڑی دلی یو ڈیر گرزی دلی کڑی دلی یو
8: نو بالکل مایوسکے گئی ماں مایوسکے گئی ماں الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الہدا صاحب نا پل علاج ترلاسہ کولے شی
4: او د نور معلومات تے پارا پدغ نمبر کال کولے شی
8: 03-1955-23-404
5: چاہتوں کے رنگ امن کے سنگ امن ریڈیو 88.4
1: کیا آپ بالوں کے گرنے خشکی اور کمزور بالوں سے پریشان ہیں اب فکر چھوڑ دیں کیونکہ آ گیا ہے ڈاکٹر زین ہیئر آئل اور شیمپو آپ کے بالوں کی مکمل حفاظت کے لیے. قدرتی اجزاء سے تیار کردہ بالوں کی جڑوں کو مضبوط بنائیں، بالوں کو دے قدرتی چمک اور نرمی، خشکی اور ہیئر فال میں مددگار. ڈاکٹر زین ہیئر آئل آپ کے بالوں کو ہدایت فراہم کریں، جبکہ ڈاکٹر زین شیمپو گہرائی سے صاف کر کے تازگی دیتا ہے. صرف چند ہفتوں کے استعمال کے بعد محسوس کریں مضبوط، گھنے اور صحت مند بال. اپنی خوبصورتی میں اضافہ کریں اور اپنے بالوں کو دیں بہترین کیئر. آج ہی استعمال کریں ڈاکٹر زین ہیئر آئل اور شیمپو، کیونکہ خوبصورت بال آپ کی پہچان ہیں. تو پتہ یاد رکھیے، حمزہ جنرل سٹور، نیو بنسی ہوٹل، ٹانگ سٹی. موبائل نمبر 0344-93-63-780، واٹس ایپ نمبر 0342-26-48-435.
9: ویلکم ٹو ریڈیو امن 88.4.
6: د ضلع ٹانگ د ہلکو دپارہ د خوشحالی زیر اس تاسو تا دو معیاری علاج دپارہ چرتا ہم دتلو ضرورت نشتا. اس تاسو پو خپل ہار ٹانگ کے دو ہر قسم بیماری علاج پو آسانا کی دلائشی، مثلا پٹو دردنا، جڑونو دردنا، بواسیر، خونی بدی، نواسیر، گردے کانے، ترہی کانے، جڑونو دردنا، پٹو دردنا، ددین علاوہ دا زنانا او مردنا ہر قسم پٹو مرضون علاج ہپ آسان کی دلائشی. نو پتا یاد ستے، صحت ہم یو میڈیکل اسپتال، نور مارکیٹ، پرانا ڈکھانا گلی، تنگ بازار، ٹانگ. موبائل نمبر 0331-66-32-231. شکریہ.
0: یو آر لسننگ ریڈیو امن نیٹ ورک.
7: وی گاٹ مور ہٹس فار یو، سو سٹے ٹیونڈ.
0: 88.4 FM.
8: زمزم ہیئر شیمپو اینڈ زمزم ہیئر آئل.
10: زمزم ہیئر آئل
8: د ویختانو کلاکڑی یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک
10: چمک.
8: آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غرزیږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتیږي؟ زمزم هیئر شیمپو اینڈ زمزم هیئر آئل هم ستاسو د فاره دي. کوم چې ستاسو د ویښتو خشکی، خارخ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکړئ زمزم هیئر شیمپو اینڈ زمزم هیئر آئل، چې هایست مو یو فدوشی. نو د ملاویدو پته یاد ساتئ، فرنٹیئر فرنیچر، چارفائی، نائلون مارٹ، مد مقابل گلی گلابی فم، ٹانگ سٹی. رابطہ نمبر 0343-912-1745.

0: You are listening to Radio Amon Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: जिंदगी में सुकून सेह से जुड़ा होता है और जब इलाज कुदरती हो तो यकीन खुद बहुत बढ़ जाता है। इश्मा हर्बल ऑयल, कुदरत का इलाज, सुकून का एहसास और शफा का भरोसा। इश्मा हर्बल ऑयल कुदरती जड़ी बूटियों से तैयार करदा एक ऐसा ऑयल जो बेशुमार बीमारियों में मुफीद है, जैसा कि मैदे की तेजबियत, जलन, बदहजमी, बोक की कमी, कब्ज, दिल और गुर्दों की तकलीफ, जोड़ों और पट्टों के दर्द, सर दर्द, मुंह के चाले, ये सब तकलीफ अब खत्म, क्योंकि हल है सिर्फ और सिर्फ इश्मा हर्बल ऑयल। कुदरती जड़ी बूटियों से तैयार करदा ये शिफा बहश ऑयल जिस्म के अंदर और बाहर दोनों के लिए मुफीद। इश्मा हर्बल ऑयल, कुदरत का मुकम्मल इलाज, हर दर्द का आसान हल।
3: वेलकम टू रेडियो अमन 88.4।
4: دا زیلا ٹانگ دا حلق دا پارا دا خوشحالی زیر استاسو تا دا میری علاج دا پارا چرتا ہم دتلو ضرورت نشتا استاسو پخپل ہار ٹانگ کی دا ہر قسم بیماری علاج پو آسانا کی دلیشی مثلا پٹو دردنا، جڑونو دردنا، بواسیر خونی بدی، نواسیر گردے کانے، ترہی کانے، جڑونو دردنا، پٹو دردنا، ددین علاوہ دا زنانا او مردنا ہر قسم پٹو مرضون علاج ہپ آسانا کی دلیشی نو پتا یاد ستے صحت ہم یو میڈیکل اسپتال نور مارکیٹ پرانا ڈکھانا گلی تنگ بازار ٹانگ موبائل نمبر 0331-66-32-231 شکریہ
5: آپ کا اپنا ریڈیو ریڈیو میں 88.4 نیٹ
6: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The vikhtano kulakri yo padwa aw vikhtano la war kavi yo qudrati chamak. Chamak. Aya stasu pe vikhtano ki khushkida vikhtan mo ghurzigi vikhtan mo wadan kavi ya mo vikhtan matigi Zamzam hair shampoo and Zamzam hair oil. Hum stasu da faradi. کم چی ستاسو دی ویختو خشکی خارخ پا مکمل توگ ختم بی نو بالکل جی ہم اوز زان لا انتخابو کی زمزم ہیر شیمپو اینڈ زمزم ہیر آئل چی حایست مو یو فدوشی نو دی ملاوی دو پتا یاد ساتی فرانٹیر فرنیچر چارفائی نائلون مار مد مقابل گلی گلاوی پم ٹانگ سٹی رابطہ نمبر 0343-912-1745

0: वेलकम बैक लेडीज एंड जेंटलमैन, वंस अगेन यू आर लिसनिंग सुनो सुनो सुनो सुनो सुनो परमानेंट सुनो परमानेंट कास्ट में इसका ये प्रोग्राम जी एक मरतबा फिर से आपको खुश आमदीद जी आया नु बगैर आली दी परमानेंट कास्ट में से देर तवाय अगर टूल खल्क अगर टूल अरविदुन को चिकुम उस अमन रेडियो 88.4 अरबी जी माता आर जी तासीर भेला की जी और तासु रोजाना मशाम 7 बजे ना 9:30 बजे पूरे माँ यानी दख प्रोग्राम ची आर जी तासीर आर वो जो तासु तशो ये खैबर पख्तून खा ये उदासी यूनिक ये उदासी जबरदस्त प्रोडक्ट पर हवाले सर खबरी इधर तक हूँ चिकुम पल असरात पल तासीर दासी लरी ये चोरा जो अंदर तासु टूली मसली चिकुमी दी आगा हलकवी नुबिया तासु इंतजार चे तको तासु दे प्रोग्राम से शामिल है दासु 0304992388 जी बिल्कुल जिला टांग चे हर यो दुकानदार सरा मिलावी जी तासु वे नाम और शो यो नाम यानी परमानेंट कॉस्मेटिक्स कहता सु चेहरे बांधे दागू नवी निशानू नवी चापू नवी तूर तूर निशानू नवी दानू निशानू नवी या दे मखबाने मु वजीबी या ब्या मख मुचिकम दा मर्द चूजो नुब्यास वजक शुरू की मख मुदा से गड़ गड़ की जी मख मु गड़ गड़ के दोना बाद तूर सी मतलब मखूमिन जो शुक्शुला सफासी खुल मरता गर्मी तचिरवुजो गर्मी लवजेना तासो मख चिकम दा अगवड़ गड़ सी तक तूर सी या तासो उमर काम दा चारो लारोर वजेना गर्मी तचुरी दोल वजेना चेहरा मुचिकम दा अगे बांदे गुंजिराले चेहरा मुचिकम दा वक्त नमक तो बुढ़े बुढ़े इश्कारी मखमुनो तासिदा जो उस तासु तदा लगी सिदा तूर निशानु न चिकुम दी दादा खुना दाबु न चिकुम दी ताला सिर्फ अल्ता खत्म कीजी चिकला मुझा चेहरा चिकुमा दा तासिवी चितासु चेहरे दी पारा परमानेंट कॉस्मेटिक्स इस्तेमाल को जगह जी परमानेंट कॉस्मेटिक्स प्रोडक्ट चिकुम दी आदासी जबरदस्ती चिदी तासु चेहरे हर किस्म मसला हल कभी यानी कचियो कस लमर बानी कार कई दासे ख्वाइं दी चिकुमे और कार कई यानी मड़े पखई आउ मखे वाई जी तोरी जी तो बिल्कुल तासु इस्तेमाल को दे परमानेंट सनस्क्रीन रानवर विदुन को परमानेंट यो दासे सीरम दा चिकुम डायरेक्ट तासु पमख बांधी लगा वुला सो چی ملاو ولی سو او چهره بانده اغا تور تور تپی تور چاپونا دانو نشانونا او رجو چه حل که ولی سو او رجو چه ختم که ولی سو وشو اربیدون کو پرمنت کاسمیتکس پا مسلی یعنی پیسواش غوارو کریم غوارو سیرم غوارو سن بلاک غوارو مخبانی مو دانی نو نکی غزی دی نو غیدی پارا دی پرمنت دانو क्रीमान परमानेंट एक्नी क्रीम परमानेंट एक्नी फेस वॉश परमानेंट एक्नी सोप त्रिवार शयन मौजूद दी परमानेंट कॉस्मेटिक्स उस यो नया प्रोडक्ट यानी परमानेंट लूटा व्हाइट एंड राइस मिल्क चिकन फेस वॉश था अगर यो दासी जदीदा नवे फार्मूला था चिकुम सिर्फ चोर जो इस्तेमाल सर इंशाल्लाह तासो मसला दे चेहरे पो वाली सर बा हल की दीन इलावा दिविश्तानो मसला मजबूरी हाय मसले जी वक्त नमकता विश्तान स्पिनी जी लग गया दी विश्तान उज्जी जी न विश्तान चिकुम दी आगनी जी न विश्तान मुखीजी विश्तान चिकुम दी अगवो ची खुशकी दा ویشتانو چی چپڑ چپڑ پٹوکی دی یا پخا دا وڑا وڑا یا سر چی مدانی دی مجید دکو حل ہم پرمنٹ چی موجود دا خوشکی دی پارا ٹرینڈر دی پارا بتاسو استعمالو چی شای تاسو با استعمالو دی پرمنٹ جی صرف اور صرف پرمنٹ اینٹی ڈینڈرف شیمپو پرمنٹ اینٹی ڈینڈرف شیمپو چکم دا دا با خشکی سر والا پخا مکمل طور باندې با ختم کبی دینا علاوہ تاسو وچ ویشتان مو دی مضبوط سی مزیدار دی سی زبردست دی سی نو بیا استعمال کو کہنا جی پرمنٹ پرمنٹ اینٹی ہیئر فال ٹانک جی دا یو ٹانک تا تیل پچی بے استعمال ہو سر چکلا اومین جو نو چلش لوندی لش وچی نو بیا بتا سوچو کو بیا با استعمال کو جی چچا با استعمال ہو پرمنٹ اینٹی ہیئر فال ٹانک اور جی بالکل دی پسی بے امین جو نشا جی وشتانو سٹائل میں مو جوڑی جی وشتان میں مو مضبوطی سی ہاں وشتان چکم دی اقا آپ بچی مضبوطی زیبا اجدی زیبا جی نن یو کسر طویل بلا جی بڑھو گو رکھن وشتان میں سپین سو عمر میں دور آنے دا کلر ورکاول ہے نس جی کچھ الرجی ڈھیرا سے آتا دا وہ الرجی دا سے دکا نہ مندا ہوں پروڈکٹ نہیں مندا ہوں جی الرجی فری وی مورتی لائے نا دانا تو اس پوری پریشان ہے آئے ہائے قربان دس تاما پروگرام نے دار وید لے کن مور دل تاما پروگرام نے دار وید چھ ما پروگرام دار وید لے بے پتی دانو ویل ویل چھ قربان چھ شای دی دیتا پروگرام چھ آئے مال چار دس ما پروگرام چھ چھ شای نستا ما پروگرام چھ موجود دا دی پرمننٹ پرمننٹ جی پرمننٹ ڈائمنڈ ہیئر جیل ہیئر کلر جیل یو داسی کلر یو داسی ہیئر کلر چی یو قدیر وقت پوری موجود وی بلا دادا چی وشتان چی کم دی اقایا سپینیزی هم نظر اور سرا وشتانو کلر چی کم دا اقا وشتانو پشانتی وی فیک نشکاری بلا خبر مالیات ساتا تا وشتان چی کم دی کن او تا چی کم مسئلہ دا جی بالکل مور تا خفا کی ز شام
1: ہر لری ہے بسڑ بنن پر ہر لری
0: نو مور تا ویلا چ مور تا خفا کی جا بلکہ تچو کا تدا سے او کا چ استعمال کا رائڈا پرمنٹ ڈائمنڈ ہیئر جیل چ کم تا وشتان چ کم دی جو خوب دی کلر در کی بلا یاد ساتا وشتان دی چکم دی کنا دی جی بدا گمت دی الر جی خبر کوی دین باز آسی اللہ چی اچھا دی چی رنگ رو گانا چیر تا بیر گانا مورد ظالم ہر دکان دار سا موجود دی کنی دا دور اخد موبایل دی خستا دا لڑ سا دی مجھ ویب سائیڈ تا وہ صرف فولی کا پرمنٹ ہیئر جیل جی بالکل ڈائریکٹ آرڈر کا نو جی اچھی تا انتظار دا استعمال کو فائدہ ہے در واخلو بالکل فائدہ ہے واخلو پرمنٹ کاسمیٹکس نے فائدہ ہے واخلو خوشوار بھی دن کو یوزلی بیا تاسو تاہر کلے چی آیا نو بخیر راغ لئی سد بسم اللہ ود بسم اللہ لک بسم اللہ دا سارے سجنا کو جرے سن دے پہ میں کو اچھی ہون میرے سرائے کی ویرون جڑی ہن او ناراض نتی میں نا انہاں کی تے گال کی تی ونیا جی بالکل جتنے میرے سرائے کی بھینیاں تے براہ سن دے پہن میں پہلی گال بھینیاں نال کرے سا جو بھینیاں جڑی ہن او بہو پیاریاں ہوندے بڑی قابل احترام ہوندے کہ بھینیاں دی عزت کرنی چاہی دیئے دیونی چاہیے دن بیڑیا کو تے دیا کو عزت جی ضروری ہے ریمتیا کو عزت دیونی چاہیے دن جنا دی اس خاص ذمہ داری ہے اچھا میرے نال ہی کال رے گال کرے نا وقت میں تواڈے نال گال کرے ساتھ السلام علیکم جی
2: وعلیکم السلام وجہ تے نظر تے تاویزانو کا مگنا
0: ہاں جانتا دی نظر تاویزانو کا
2: اور پتہ کئی کہ کیا نزل آئے
0: ہائے ہائے ہائے ہائے بیائی ہوا ہے بیائی ہوا ہے
2: جانتا دی نظر تاویزانو کا گپ مگنا
0: جانتا دی نظر تاویزانو کا گپ مگنا امیر زمان صاحب پخیرونا ہر کلے پخیر راغلے تر توائیں خوشحال اسی سے چی سب کتاب دا امیر زمان صاحب ہو نازک وقت باندھے راجا کنا اغوائی کنا مازدیگر ہے دستر گے متو روا زلم نرے دستر گے متو روا بیا چوائی بیا چوائی بیا وائی غوشتا ورتا غوشتا ورتا وائی زلک نیم گڑے مازدیگر بدر نلاڑ شما مورے بلا سنا مروا بدر نلاڑ شما چرنگ نور وای امیر زمان صاحب
2: الحمدللہ باس دا تا پروگرام ور دا کہ گوار و کنا دا پر موبائل مو تو سیخ کری جی
0: ہاں
2: باس یو تا حقیقت کا پروگرام بدر ٹرائی پو کر کلا کلا لا باس جی کنا
0: ظاہر خبر دا تا غنے مینوال کا سندرا غلی کنا آ
2: یاران کلا جی چلا
0: او کنا اشیر اشیر اشیر ہاں اچھا دا دغه تاسو داسې وکړو کنه ہیلو تاسو درته وشو د تاسو دکان چیرته د ټانک چیرته کوم چی ده
2: کور مانے سے مالا ورتوائی دیر ماسلہ

अच्छा जी बिल्कुल बनू की हाँ तासा हर कॉस्मेटिक जनसुर के पास नहीं सर मिलेगी ओ दिन बाद चुको मंगा मैन द इश्मा कॉस्मेटिक डिस्ट्रीब्यूटर दे हाफे जहीर से ठीक छ लेकिन मरवतवल चुकम दे आ हो जंगीर से दे ओ दिन बाद बनो द करक चुको मैन डिस्ट्रीब्यूटर दे आगा दे बिल्कुल हाफे जहीर से चागा पर जानजे भी गले की बिल्कुल लगे कॉस्मेटिक दुकान दे नवाल दे की तोसा दागे सारा टूल इश्मा कॉस्मेटिक चुकम दे प्रोडक्ट मिलेगी की गुरु कल बने मुसरा नेक्स्ट वॉलर सो को दिखम दे नरजी अस्सलाम वालेकुम जी अस्सलाम वालेकुम السلام علیکم تاسو کال ملو شو دی جی بالکل دی کال چکم دی ملو شو دی ته پته نشته چې مونږه کال چکم دی ملو شو دی کله کله رسی کنه چې کال ملو شو دی ته پته نشي ما کال ملو شو دی ښه نو کله هم تاسو کال کوی نو موبایل طرف تلک سوچ کوی چې ما کال چکم دی ملو ویږي ما کال ملو شو دی اټین شو دی نو صحیح ده ځکه چې دی پروگرام کې وی ټایم کم او بالکل مینوال چکم دی ډیر زیات وی نو بیا مطلب څه ورته وی کنه ټایم چکم دی ښه ځای کې ډیر مننه تاسو کال مونږ ته وکړو پروگرام کې یو جهان مننه بالکل کال چکم دی چې ملیږي په 0345 9 25 80 ini 0345 9 33 25 at 0 0341 0345 9 25 80 assalamu alaikum ji assalamu alaikum hello خجیدان سو باز مونږ ته نرزی ډیره مرنه کال کولی

और यहां दे तरफ ना शेर शहर में आखिर में हम दुजड़न हुआ थी बेनंग यार तमता तमता नश्ता और माता ते इंतजार नश्ता आखिर में हम दुजड़न हुआ थी बेनंग यार तमता नश्ता और माता ते इंतजार नश्ता ملنگ داس اشنیان ستر گواڑ ولی اوس می د خپل وجود وسیر هم ای دبار نشتا ار سوی شس کو سلام و علیکم سلام کچھ بھائی کیوں نہیں ہے میں ہوں نا میں نے آپ کے لیے ایک چیز لائی ہے بھائی میرا ممو خاص سے آیا ہوا ہے میں نے آپ کے لیے ایک کھجور لائی ہے منا اچھا سی